0: آداب، یہ آکاشوانی سری نگر ہے۔ خبروں کے بلٹن کے ساتھ میں شیخ یاسین۔ پہلے اہم خبروں کی سرخیاں۔ وزیراعظم نریندر مودی اور نیوزی لینڈ کے ان کے ہم منصب کے درمیان اعلی سطح کی بات چیت۔ 2030 تک سالانہ تجارت کو 35,000 کروڑ روپے تک پہنچانے کا دہرایا عزم۔ سالانہ شری امرناتھ جی یاترا خوش اسلوبی سے جاری۔ اب تک 2,20,000 سے زائد یاتریوں نے پوتر گفا میں دی حاضری۔ بھارت ایک مستحکم، خود انحصار اور مستقبل کے لیے تیار دفاعی فورس قائم کرنے کا وعدہ بند، وزیر دفاع۔ اور آبادی کا عالمی دن آج۔ پیش ہے خبروں کی تفصیل۔ بھارت اور نیوزی لینڈ نے اپنے رشتوں اور شراکت داری کو نئی بلندیوں تک پہنچاتے ہوئے 2030 تک اپنا دو طرفہ سالانہ تجارت اور خدمات 35,000 کروڑ روپے پہنچانے کا نشانہ مقرر کیا ہے۔ یہ پیش رفت آج وزیراعظم نریندر مودی اور ان کے نیوزی لینڈ کے اپنے ہم منصب کرسٹوفر لکسن کے درمیان آکلینڈ میں ہوئی بات چیت کے بعد ہوئی۔ بات چیت کے بعد ایک مشترکہ بیان میں دونوں لیڈروں نے کہا کہ انہوں نے بھارت بحر الکاہل کے موضوع پر تبادلہ خیال کیا اور ایک آزادانہ اور ترقی یافتہ خطہ کے لیے کام کرنے کے عزم کو دہرایا۔ دونوں لیڈروں نے انڈیا نیوزی لینڈ آزادانہ تجارتی معاہدے ایف ٹی اے پر دستخط کیے جانے کا خیر مقدم کیا۔ دریاستا وزیراعظم نریندر مودی نے کہا کہ دونوں ملکوں کے درمیان بڑھتی شراکت داری میں نیوزی لینڈ میں بھارتی برادری ایک اہم رول ادا کر رہی ہے۔ آکلینڈ میں بھارتی برادری سے خطاب کرتے ہوئے انہوں نے کہا کہ دونوں ملکوں نے ایک دوسرے کے لیے بے شمار مواقع کھول دیے ہیں اور یہ شراکت داری کو معیار کی بلندیوں تک پہنچانے کے وعدہ بند ہیں۔
1: ہر یوگ میں، ہر دور میں بھارت نے خود کو ٹرانسفارم کیا ہے اور اس کا کارن ہے ہماری سیکھنے کی للک۔ بھارت سب سے سیکھتا ہمارے لیے سامنے والے دیش کی جن سنکھیا نہیں، جن کلیان کی بھاونا معنی رکھتی ہے، اور اس لیے ہم نے نیوزی لینڈ سے بھی بہت کچھ سیکھا ہے۔ نیوزی لینڈ دنیا کا وہ دیش ہے جس نے سب سے پہلے مہیلاؤں کو ووٹنگ کا رائٹ دیا تھا۔
0: اسی بیچ وزیراعظم نریندر مودی نے نیوزی لینڈ کا دو روزہ دورہ مکمل کر لیا ہے اور وہ وطن واپس پہنچ رہے ہیں۔ یہ 40 برسوں میں بھارت کے کسی بھی وزیراعظم کا نیوزی لینڈ کا پہلا دورہ ہے جس کی بدولت دو طرفہ رشتوں کو فروغ حاصل ہوا ہے۔ نریندر مودی نے بے مثال مہمان نوازی کے لیے نیوزی لینڈ کے وزیراعظم کا شکریہ ادا کیا۔ وزیر دفاع راجناتھ سنگھ نے کہا ہے کہ بھارت روایتی دفاعی صلاحیتوں اور جدید ٹیکنالوجی کو مضبوط کرتے ہوئے ایک مستحکم، خود انحصار اور مستقبل کے لیے تیار دفاعی فورس قائم کرنے کے لیے کام کر رہا ہے۔ وشاکھاپٹنم میں آج آئی این ایس مہندرا گیری کو مشرقی بیڑے میں شامل کرنے کے لیے منعقدہ ایک تقریب سے خطاب کرتے ہوئے وزیر دفاع نے کہا کہ آتم نربھر بھارت نظریے کے تحت بھارت ٹیکنالوجی اور روایتی ملٹری صلاحیتوں کو مربوط کر رہا ہے۔ انہوں نے کہا کہ بھارت اب دفاعی درآمدات پر انحصار سے آگے بڑھ کر لوگوں کی ہنر مندی اور اختراعیت کی بدولت جدید ملٹری ساز و سامان تیار کر رہا ہے۔ لیفٹیننٹ گورنر منوج سنہا نے کہا ہے کہ انتظامیہ نے شری امرناتھ جی شرائن بورڈ، پولیس، فوج، نیم فوجی دستوں اور دیگر متعلقہ اداروں کے اشتراک سے یاترا کے پرامن، محفوظ اور آسن انعقاد کے لیے جامع انتظامات کیے ہیں۔ بالتل بیس کیمپ کا دورہ کر کے شری امرناتھ جی یاترا کے انتظامات کا جائزہ لیتے ہوئے ایل جی نے وہاں موجود یاتروں سے ملاقات بھی کی۔ لیفٹیننٹ گورنر نے رہائش، صفائی، طبی سہولیات اور دیگر بنیادی انتظامات کا معائنہ کرتے ہوئے کہا کہ بالتل اور چندن واڑی میں قائم 100-100 بستروں پر مشتمل اسپتال یاتریوں کو معیاری طبی خدمات فراہم کر رہے ہیں۔
2: جموں کشمیر پرشاسن کے سبھی وبھاگوں، جموں کشمیر پولیس، آرمی، سرکشا بلوں کے سبھی ساتھیوں نے مل کر کے یاترا سکھد ہو اور سرکشت ہو، اس کی ہر کوشش کی ہے۔ میں امید کرتا ہوں کہ آنے والے دنوں میں دیش بھر کے کونے کونے سے جو لوگ آ رہے ہیں وہ اچھا انبھو لے کر کے جائیں گے۔ یاترا کا جہاں دھارمک مہتو ہے، میں سمجھتا ہوں کہ جموں کشمیر کی اکانومی میں بھی اس یاترا کے کارن کافی سہیوگ ملتا ہے۔ جو آفیسر ڈیوٹی پر ہیں وہ بھی نرنتر نگرانی کر رہے ہیں، کافی اچھے انتظامات ٹینٹ میں ہیں، سرکشا کا بھی کافی دھیان دیا گیا، فائر ایکسٹنگوشر ہر ٹینٹ میں رکھے جائیں، ویوستھا کی گئی ہے۔ مجھے لگتا ہے کہ व्यवस्था की दृष्टि से भी एक अच्छी यात्रा मानी जाएगी।
0: दरअसल यस्ता सालाना श्री अमरनाथ जी यात्रा दोनों रिवायती रास्तों से खुश असलूबी से जारी है और अब तक 2,20,000 से ज्यादा यात्रियों ने पवित्र गुफा में हाजिरी दी। आज दोपहर 4 बजे तक 23,901 यात्रियों ने पवित्र गुफा में हाजिरी दी। यात्रियों की इतनी बड़ी तादाद के तनाजुर में लेफ्टिनेंट गवर्नर मनोज सिन्हा ने एक सोशल मीडिया पोस्ट में कहा कि इतनी बड़ी तादाद में श्रद्धालुओं की हाजिरी बाबा बर्फानी के तई श्रद्धालुओं के अकीदे की अक्कासी करता है। इसी दौरान जम्मू के भगवती नगर बेस कैंप से आज 9,182 यात्रियों पर मुश्तमिल एक और काफिला वादी पहुंचा, जिनमें से 3,305 यात्री बालतल जबकि 5,877 यात्री पहलगाम के रास्ते यात्रा कर रहे हैं। वाजह रहे कि श्री अमरनाथ जी श्राइन बोर्ड और दीगर महकमों और एजेंसियों ने यात्रा के आसन इनेकाद के लिए तमाम इंतजाम किए हैं और यात्री मजमुई तौर पर इंतजाम और यहाँ की मेहमान नवाजी से मुतमईन हैं। इंडियन इंफॉर्मेशन सर्विस 2023 बैच के ट्रेनी अफसरों के एक ग्रुप ने आज लोक भवन श्रीनगर में लेफ्टिनेंट गवर्नर मनोज सिन्हा के साथ मुलाकात की। इस मौके पर एलजी ने उभरते हुए अवामी इतलाती मंजरनामे और समाज में मुसद्दिका और बरवक्त इतलात की फराहमी की अहमियत पर जोर दिया। उन्होंने ट्रेनी अफसरों पर जोर दिया कि वो तनदेही लगन और हसासियत से काम करें। उनके हमरा प्रेस इंफॉर्मेशन ब्यूरो श्रीनगर के डायरेक्टर काजी सलमान भी थे। इससे पहले अफसरों के इस ग्रुप ने आकाशवाणी न्यूज श्रीनगर का दौरा किया। इस मौके पर आकाशवाणी न्यूज श्रीनगर के सरबरा इशफाक अहमद शाह ने उन्हें न्यूज यूनिट की कारगुजारी और लोगों तक बरवक्त खबरें और मालूमात पहुंचाने के मुख्तलिफ उमूर से आगाह किया। इसी दौरान दौरा करने वाले इन ट्रेनी अफसरों ने दूरदर्शन न्यूज श्रीनगर का भी दौरा किया, जहां डायरेक्टर न्यूज दूरदर्शन काजी सलमान और असिस्टेंट डायरेक्टर न्यूज दूरदर्शन शबीर अहमद डार ने उन्हें न्यूज यूनिट के कामकाज और दूरदर्शन में न्यूज मेकिंग के मुख्तलिफ पहलुओं से रोशनास कराया। बेगम अकबर जहां के 26वें यौम विसाल के मौके पर आज नसीमबाग श्रीनगर में नेशनल कॉन्फ्रेंस की तरफ से एक कन्वेंशन का इनेकाद किया गया। इस मौके पर पार्टी के सदर डॉक्टर फारूक अब्दुल्ला ने खिताब करते हुए कहा कि दिल्ली और कश्मीर के दरमियान एतमाद बढ़ाने और दूरियों को खत्म करने की समत में कोई अमली पेशरफ्त नहीं हुई है। उन्होंने कहा कि पार्टी आम लोगों की जमात है और नेशनल कॉन्फ्रेंस उनके हुकूक के तहफ्फुज के लिए काम करती रहेगी। इससे कबल बेगम अकबर जहां के मजार पर कुरान खानी और फातह खानी की मजलिस मुनक्द हुई और पार्टी लीडरों और कारकुनों ने मरहूमा को गुलाए अकीदत नजर किए। इस मौके पर पार्टी के नायब सदर और वजीर आला उमर अब्दुल्ला ने मरकजी सरकार से मुतालबा किया कि जम्मू कश्मीर का रियासती दर्जा फौरी तौर से बहाल किया जाना चाहिए। उन्होंने कहा कि मरकजी सरकार के वादों के बावजूद जम्मू कश्मीर का रियासती दर्जा बहाल नहीं किया जा रहा है। उन्होंने मजीद कहा कि रियासती दर्जा किसी एक जमात का मुतालबा नहीं बल्कि पूरे जम्मू कश्मीर के आवाम का हक है। जल शक्ति के वजीर जावेद अहमद राणा ने आज सिविल सेक्रेटरीट जम्मू में एक मीटिंग के दौरान जम्मू सूबे में पब्लिक हेल्थ इंजीनियरिंग और इरिगेशन एंड फ्लड कंट्रोल महकमों की कारकर्दगी का जायजा लिया। उन्होंने मुख्तलिफ स्कीमों की अमलावरी और पेशरफ्त का जायजा लेते हुए अफसरान को हिदायत दी कि वो तमाम स्कीमों को मुकर्ररा मुद्दत के अंदर मुकम्मल करें ताकि अवाम को इन स्कीमों के फवायद जल्द अज जल्द फराहम किए जा सकें। इस मौके पर वजीर ने नशीबी इलाकों में मुमकिन सैलाब की हाल से निमटने के लिए तैयारियों का जायजा लेते हुए मौसर इकदाम करने के अहकाम भी सादिर किए। एक अहम पेशरफ्त के तहत जम्मू कश्मीर सरकार ने स्कूल एजुकेशन महकमे से ताल्लुक रखने वाले 539 मास्टर्स को इंचार्ज हेड मास्टरों के तौर पर यूटी के मुख्तलिफ तालीमी इदारों में तैनाती के अहकाम जारी किए हैं। इस हवाले से बात करते हुए तालीम की वजीर सकीना आयतो ने इन तकर्रियों को यूटी के तालीमी मंजरनामे के लिए एक अहम फैसला करार दिया। सकीना आयतो ने उमर अब्दुल्ला की सरबराही वाली सरकार का वादी के तालीमी शोबे में मजीद असलाहत करने और तालीमी इदारों के बुनियादी ढांचे को बेहतर बनाने के अजम को दोहराया है। मौसूफा ने कहा कि सरकार ने मुख्तलिफ शोबजात में 525 लेक्चरारों को भी यूटी के आला तालीमी इदारों में तैनात करके तालीमी मंजरनामे को मजीद फाल बनाया है। یہ خبریں آپ آکاشوانی سری نگر سے سن رہے ہیں. خبریں آپ آکاشوانی کے موبائل اپلیکیشن نیوز آن اے آئی آر اور ڈی ٹی ایچ پر بھی سماعت کر سکتے ہیں. آج آبادی کا عالمی دن ہے. یہ دن دنیا میں بڑھتی آبادی سے پیش آ رہے چیلنجوں کو اجاگر کرنے کے لیے منایا جاتا ہے. آج کے دن آبادی سے متعلق مسائل کو حل کرنے اور دیر پا اور ترقی یافتہ مستقبل وجود میں لانے کے عزم کو دہرایا جاتا ہے. جموں کشمیر کو منشیات سے پاک کرانے کے لیے نشہ مکت جموں کشمیر ابھیان کے تحت سرگرمیاں جاری ہیں. ایک طرف اس دندے میں ملوث افراد کے خلاف سخت کارروائی عمل میں لائی جا رہی ہے اور دوسری طرف اس دلدل میں پھنسے نوجوانوں کے علاج و معالجے نیز ان کی بازیابت کاری کے لیے ہر ممکن اقدامات کیے جا رہے ہیں. جموں کشمیر پولیس، انتظامیہ اور دیگر متعلقہ محکمے منشیات کی بدعت کا خاتمہ کرنے میں کوئی بھی دقیقہ فروگذاشت نہیں کر رہے ہیں. گورنر منوج سنہا ذاتی طور پر ابھیان پر نظر رکھے ہوئے ہیں. پیش ہے منشیات کے تعلق سے ان کا یہ پیغام.
3: ڈرگ اسمگلنگ سے جڑے تسکر کا پاسپورٹ، اس کا ڈرائیونگ لائسنس، کارڈ آدھار نمبر، اس کے آرمز لائسنس، سب کچھ نیرست کر دیا جائے گا اور اگر فرار ہوگا تو لک آؤٹ سرکولر جاری کیا جائے گا. این ڈی پی ایس ایکٹ کے تحت اس کی چل اچل سمپتی بھی اٹیچ کی جائے گی، بینک اکاؤنٹ فریج کیا جائے گا اور اس کے خلاف فائنینشیل انویسٹیگیشن بھی پرارمبھ کیا جائے گا.
0: نشہ مکت جموں کشمیر ابھیان کے تحت آج انڈین ریڈ کراس سوسائٹی جموں کشمیر نے گورنمنٹ ڈگری کالج اوڑی کے باہمی اشتراک سے منشیات کے مضر اثرات سے متعلق ایک بیداری پروگرام کا اہتمام کیا. پروگرام کی صدارت انڈین ریڈ کراس سوسائٹی جموں کشمیر کے جنرل سیکرٹری شبھانکر پرتیوش پاٹھک نے کی. پروگرام کے دوران انڈین ریڈ کراس سوسائٹی، گورنمنٹ میڈیکل کالج بارہمولہ اور جموں کشمیر پولیس سے تعلق رکھنے والے کئی ماہرین نے سماج میں منشیات کے مضر اثرات کے بارے میں طلباء کو جانکاری فراہم کی. سٹیٹ انویسٹیگیشن ایجنسی کشمیر نے دہشت گرد مخالف کارروائی کی تقویت بخشتے ہوئے 2013 کے تارزو ہائیگام دہشت گردانہ حملے میں ملوث امتیاز احمد کنڈو، المعروف فیاض عرف سجاد کے خلاف انٹرپول ریڈ کارنر نوٹس حاصل کی ہے. ایس آئی اے کے مطابق یہ دہشت پسند مزید 10 دہشت گردانہ حملوں میں ملوث ہے. مرکزی وزیر داخلہ امیت شاہ نے کتب خانوں کی اہمیت کو اجاگر کرتے ہوئے نوجوانوں سے اپیل کی ہے کہ وہ ملک میں قائم لائبریریوں سے تعلق جوڑیں تاکہ ان کی بہتر شخصیت سازی ہو سکے. وہ آج نئی دلی میں جے پرکاش نارائن پبلک لائبریری کا افتتاح کر رہے تھے. امیت شاہ نے ملک کی تعمیر میں کتب خانوں کے کردار کو اجاگر کرتے ہوئے کہا کہ ان کے ذریعے ہی عوام تک ثقافت اور جدید تعلیم سے متعلق مواد پہنچایا جاتا ہے. بی جے پی سٹیٹ ایگزیکٹو ممبر جموں کشمیر اور ضلع انچارج پنچایت الیکشن گاندربل محمد امین شاہ نے آج منی گام میں امرناتھ یاترا بیس کیمپ کا دورہ کر کے وہاں یاتروں کے لیے کیے گئے انتظامات کا جائزہ لیا. انہوں نے وہاں شردھالوؤں کے ساتھ بات کی اور سہولیات کے بارے میں جانکاری حاصل کی. بعد میں انہوں نے نوڈل آفیسر ڈاکٹر شیخ صلاح الدین کے ساتھ ایک میٹنگ منعقد کی اور یاترا نظامت سے جڑے امور پر تبادلہ خیال کیا. جموں کشمیر میں ایک اہم پیش رفت کے تحت طب کے شعبے میں تعلیم کے فروغ کے لیے گورنمنٹ میڈیکل کالج سری نگر میں ایم بی بی ایس کے لیے 50 سیٹوں کے اضافے کا اعلان کیا گیا ہے. نیشنل میڈیکل کاؤنسل این ایم سی نے اس سلسلے میں جی ایم سی سری نگر میں رواں تعلیمی سیشن سے ہی ایم بی بی ایس کی موجودہ 200 نشستوں کو 250 کرنے کی منظوری دی ہے. اندرا گاندھی نیشنل اوپن یونیورسٹی نے اوپن ڈسٹنس لرننگ اور آن لائن موڈ کے ذریعے پیش کردہ انڈر گریجویٹ، پوسٹ گریجویٹ ڈپلوما، پوسٹ گریجویٹ ڈپلوما اور سرٹیفکیٹ کورسوں کے لیے درخواستیں طلب کی ہیں. ان کورسوں کے داخلے اور ری رجسٹریشن کے لیے 15 جولائی آخری تاریخ طے کی گئی ہے. 25 محرم الحرام کی مناسبت سے آج وادی کے مختلف علاقوں میں عزاداری کے جلوس برآمد کیے گئے اور حسینی مجالس کا انعقاد کیا گیا جس دوران عزاداروں نے کربلا کے شہیدوں کو زبردست خراج عقیدت ادا کیا. آربل شالیمار میں عزاداری اور علم شریف کا ایک بڑا جلوس برآمد ہوا. اسی طرح کی مجالس گرند، اشمقام، میر گنڈ، بڑگام اور دیگر مقامات پر بھی منعقد ہوئیں. जिला तरक्याती कमिश्नर गांधरबल जतिन किशोर ने आज मनीगाम में कायम यात्रा ट्रांजिट कैंप का दौरा करके वहां यात्रियों को फराहम की जा रही खिदमात का जायजा लिया। उन्होंने तमाम अफसरों और अमले को हिदायत दी कि वो यात्रियों को हर मुमकिन सहूलत फराहम करें। जिला तरक्याती कमिश्नर कुलगाम शहजाद आलम की सदारत में आज जिले में महकमा तालीम की एक जायजा मीटिंग मुनक्कद हुई। उन्होंने अफसरान को हिदायत दी कि तमाम तरजारी तामीराती कामों को तरजीहती तौर पर मुकम्मल करें और जिले में पीएम पोषण स्कीम की बेहतर अमल आवरी को यकीनी बनाएं। डायरेक्टर एक्सटेंशन स्क्वास्ट कश्मीर डॉक्टर रायहाना हबीब कंट ने आज कृषि विज्ञान केंद्र बांडीपोरा का दौरा करके वहां जारी इख्तरा और एक्सटेंशन तोसी सरगर्मियों का जायजा लिया। इस मौके पर उन्होंने इख्तरा और एक्सटेंशन खिदमात के बीच बेहतर ताल्लुक कायम करने की जरूरत को उजागर किया। मौसम महकमे मौसमियात के मुताबिक जम्मू कश्मीर के अक्सर मकामात पर अगले 24 घंटों के दौरान हल्की से दरमियाना दर्जे की बारिश या गरज चमक के साथ छींटे पड़ने का इम्कान है। श्रीनगर में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 30.2 डिग्री सेल्सियस जबकि रात का कम से कम दर्जे हरारत 21.4 डिग्री सेल्सियस रिकॉर्ड किया गया। जम्मू में आज दिन का ज्यादा से ज्यादा दर्जे हरारत 34.4 डिग्री सेल्सियस जबकि रात का कम से कम दर्जे हरारत 25 डिग्री सेल्सियस रिकॉर्ड किया गया। श्रीनगर में कल तुलू आफ्ताब सुबह 5:29 और गुरुब आफ्ताब शाम 7:45 पर होगा। इसके साथ ही खबरों का यह बुलेटिन खत्म हुआ। खुदा हाफिज।
4: सामीन आदाब, आज का तबसरा लेकर मैं सुहेल भट्ट हाजिर। गुज़श्ता 6 या 7 साल के अरसे में जब से जम्मू कश्मीर एक यूटी की सूरत में बराह रास्त मरकज के जेर इंतजाम है, ये बात बिला मुबालगा कही जा सकती है कि इस दौरान न सिर्फ हालात में इत्मीनान बख्श तब्दीली आई है बल्कि जम्मू कश्मीर अब दोबारा से तरक्की की राह पर गामजन है। गो के मरकजी सरकार जम्मू कश्मीर का रियासत की हैसियत से दर्जा बहाल करने के लिए वादाबंद है, ताहम हालात को मजीद बेहतर और तामीर तरक्की के हवाले से साजगार बनाने के लिए फिलहाल मरकज के पास यहाँ अपना सीधा कंट्रोल बरकरार रखने के सिवा कोई चारा नहीं है। इस अमर से यहाँ के आवाम बखूबी वाकिफ हैं कि यूटी इंतजामिया की तरफ से अमन के कयाम के लिए जिस तरह के इकदाम किए गए हैं उनके खातिरखा नतायज बरामद हो रहे हैं जिनकी मिसालें चारसू वाजह तौर पर दिखाई दे रही हैं। मरकजी व यूटी सरकारों ने न सिर्फ अमन आमा को बहाल करने पर अपनी तवज्जो मरकूज रखी है बल्कि अमन के साथ साथ यहाँ की इक्तिसादी बहाली और बुनियादी ढांचे को मरबूत बनाने के लिए ईमानदाराना और संजीदा कोशिशें की हैं जिनके खातिर खा नतायज आज हमारे सामने हैं। हमें हर तरफ तरक्याती और तामीराती सिलसिला नजर आता है जो कि पूरी यूटी में यकसां तरीके से जारी है। मुआशी व इक्तिसादी मैदान में जम्मू कश्मीर की पसमानदगी की एक ऐसा मसला था जिसकी वजह से यहाँ पर बेरोजगारी का गलबा था। ऐसा ही कुछ हाल हमारे सन्नती शोबे का भी था बल्कि एक तरह से कहा जाए तो नामसाइद हालात के चलते यहाँ का सन्नती शोबा तकरीबन ठप पड़ा हुआ था। वज़ीर आज़म नरेंद्र मोदी को शुरू से ही इन हकीकतों का एहसास था, चनाचे मरकज में हुकूमत की बागडोर संभालते ही उन्होंने जम्मू कश्मीर से बेरोजगारी के खात्मे पर अपनी तवज्जो मरकूज रखी। जबकि जम्मू कश्मीर में यूटी राज शुरू होने के साथ ही उनकी सरकार ने स्टार्टअप्स का दायरा यहां तक भी वसी किया जिसकी बदौलत मुल्क के लाखों नौजवान अपने लिए जाती रोजगार कायम करने के अहल हुए हैं। जम्मू कश्मीर में भी गुज़श्ता 6 बरसों से जायद अरसे से स्टार्टअप्स का ये खसूसी प्रोग्राम एक गेम चेंजर साबित हो रहा है। कई नौजवानों ने मुख्तलिफ सन्नतों के साथ साथ ज़राअत, बागबानी, अद्वियात और फूलों की काश्त वगैरह के शोबों में कामयाब यूनिट कायम करके अपने साथ साथ दीगर नौजवानों के लिए रोजगार के वसाइल पैदा किए हैं। इस कामयाबी का सहरा सरकार की तरफ से बहम की गई माली व तकनीकी मदद के सर जाता है। सन्नती शोबे को नई कुव्वत बख्शने के लिए सरकार ने जिस तरह के इकदाम किए हैं उनके भी काफी मुस्बत नतायज बरामद हो रहे हैं। इन इकदाम का सिलसिला बदस्तूर जारी है। आज ही नई दिल्ली में वजीर दाखिला अमित शाह की सदारत में एक आला सतही इजलास मुनक्कद हुआ जिसमें जम्मू कश्मीर के सन्नती शोबे में जारी तरक्याती अमल का जायजा लिया गया। एपेक्स कमेटी के इस इजलास में 2021 में शुरू किए गए 28,400 करोड़ रुपए की जारी हुई मरकजी स्कीमों की सूरत हाल का जायजा लिया गया। इन स्कीमों के तहत अब तक कुल मिलाकर 971 यूनिट रजिस्टर हुए हैं और उम्मीद है कि इस मीटिंग में लिए जाने वाले ताजा फैसलों से सन्नती शोबे को मजीद फरोग हासिल हो सकेगा। इसके साथ ही तबसरा खत्म हुआ। इजाजत दें, शब बखैर।
5: مجھے آکاش وانی لینے شن چک تنگ سانے چھوٹ کیا چھا دک کاسا تا چھوٹ کیا تنگ پھر چک پاس تان زن ڈول کر تنگ ٹھپا گولے سالکانے جنگ لوری کسانا چاک